रे सा रे सा ग ग रे सा रे सा ग ग रे सा रे सा गा वे गुरु गा रे ग म ब म ग म ग रे सा प म ब म म म ब ब ब म ब ब म ब ब ग म म म ग ब ब ब ग म म ग ब ब रे ग ग रे म म रे ग रे म म ग रे ग रे ग म ब प म ग म ब म ग म ग रे ग ग रे सा रे सा धनी रे ग म ब म ग रे सा नि ध ब ध म ह ब ग म ध नि ग म ग नि रि ध ब म ध प म ग ब ध नि रे ग ग रे सा नि धनी रे ग म ब म ग म ध ब ध म प म ब ध ब ध म ब ग म ग ध ब ध म प ग म ब म ग म ग रे सा धनी रे ग म ब म ग म ब म ग म ग रे